हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 2:30 भइरहेछ। रबको अघिल्लो प्रस्तुतिमा यहाँहरूलाई सुनाउन लागिरहेछौँ विविध कलाकारको आवाजमा केही आधुनिक गीत। त यो प्रथम प्रस्तुति यहाँहरू समक्ष राखिरहेछौँ विश्व नेपालीको स्वर आनन्द राईको संगीत रचना अनि जस योञ्जन प्यासीको शब्द रचनामा यो प्रथम प्रस्तुति।

0: मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। मन्त्रीमण्डलले यसबारे एक प्रस्ताव पारित गरेको छ। केन्द्रीय मन्त्रीमण्डलले 2,169 करोड़ रूपियाँको लागतले अहमदाबाद मेट्रोको चरण 2A को विस्तारलाई मंजूरी दिएको छ। साथै आन्ध्र प्रदेशको अमरावतीमा केन्द्रीय सरकारी कार्यालय परिसर र केन्द्रीय सरकारी आवासीय परिसरलाई पनि मंजूरी दिएको छ। मोदी सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्रीको सबैभन्दा लामो कार्यकालको उत्सव मनाउन आज नयाँ दिल्लीमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए को बैठक हुनेछ। अमेरिका र इरान बीच एकपल्ट फेरि तनाव बढेको छ। अफगानिस्तानमा पाकिस्तानी सेनाको हवाई हमलामा 11 नानीहरूसहित 13 मानिसहरूको मृत्यु भएको छ र मौसम विभागले आगामी 3 दिनमा दिल्ली एनसीआरमा भीषण गर्मीबाट राहत पाउने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। उहाँले पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोड्नु भएको छ। नेहरूले पहिलो पटक 13 मई 1952 निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो र 27 मई 1964 पदमा सीन रहनु भएको थियो। निर्वाचित प्रधानमन्त्रीको रूपमा पण्डित नेहरूको कार्यकाल 4,398 दिन थियो। 26 मई 2014 आज 10 जुन 2026 प्रधानमन्त्री मोदीको निरन्तर कार्यकाल अब 4,399 दिन पुगेको छ।
1: प्रधानमन्त्री नरेन्द्र मोदी के लगातार सबसे लंबे समय तक निर्वाचित प्रधानमन्त्री रहने के अवसर पर श्रीलंका के राष्ट्रपति अनुरा कुमार दिसानायके, पापुआ न्यू गिनी के प्रधानमंत्री जेम्स मरापे और त्रिनिदाद और टोबैगो के प्रधानमंत्री कमला प्रसाद विशेसर ने प्रधानमंत्री मोदी को बधाई दी। उन्होंने प्रधानमंत्री मोदी के परिवर्तनकारी नेतृत्व, ग्लोबल साउथ की आवाज को मजबूत करने के प्रयासों और समावेशी तथा आर्थिक रूप से सशक्त भारत के उनके दृष्टिकोण की सराहना की। गृहमंत्री अमित शाह, विदेश मंत्री डॉक्टर एस जयशंकर, वाणिज्य और उद्योग मंत्री पीयूष गोयल, वित्त मंत्री निर्मला सीतारमण और कृषि मंत्री शिवराज सिंह चौहान सहित नेताओं ने भी प्रधानमंत्री मोदी को शुभकामनाएं दी। श्री शाह ने कहा कि प्रधानमंत्री मोदी के पिछले 12 वर्ष भारतीय गौरव की पुनर्स्थापना, सांस्कृतिक पुनर्जागरण और गुलामी की मानसिकता से देश को मुक्त करने के लिए समर्पित रहे हैं। उन्होंने कहा कि इस दौरान देश की सीमाएं अधिक सुरक्षित हुई, जम्मू कश्मीर से अनुच्छेद 370 हटाया गया, अयोध्या में राम मंदिर का निर्माण हुआ, नक्सलवाद पर प्रभावी नियंत्रण पाया और आतंकवाद को करारा जवाब दिया गया। प्रिया के साथ अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनले श्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहेकोमा बधाई दिनुभएको छ। सोशियल मीडिया पोस्टमा राष्ट्रपतिले भन्नुभयो, यो ऐतिहासिक अवसर देशका जनताको वहाँको नेतृत्वमा अटूट विश्वास र भरोसाको प्रमाण हो। राष्ट्रपति मुर्मूले सरकारको व्यापक कल्याणकारी पहलहरूले जमिनी स्तरमा मानिसहरूलाई लाभान्वित गरिरहेको बताउनुभयो। राष्ट्रपतिले प्रधानमन्त्रीको नेतृत्वमा शुरू गरिएको पीएम जनमन योजना र धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियानले वहाँको हृदयमा विशेष स्थान राखेको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, यो ऐतिहासिक उपलब्धि केवल कार्यकालको अवधि होइन तर राष्ट्रिय विकास यात्रामा एक परिवर्तनकारी युगको प्रतीक हो। पूर्व राष्ट्रपति रामनाथ कोविन्दले पनि एक दैनिक समाचार पत्रमा प्रकाशित एक लेखमा भन्नुभएको छ, 2014 शासन, राजनीति र सार्वजनिक चर्चामा भारतीय तर्फ निर्णायक परिवर्तन आएको छ। पूर्व उपराष्ट्रपति एम वेंकैया नायडूले एक अखबारमा एक लेखमा गुजरातको वडनगरदेखि प्रधानमन्त्री कार्यालयसम्म वहाँको यात्रा र जवाहरलाल नेहरूको रेकर्ड तोड्दै 4,399 दिन पूरा गरेको उल्लेख गर्नुभएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई आत्मविश्वास, सुशासन र विकासमा आधारित नयाँ पहिचान दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेकोमा लोकसभा अध्यक्ष ओम बिरलाले पनि बधाई दिँदै यो उपलब्धि भारतीय लोकतन्त्र र जनताको विश्वासको बलको प्रतीक बनेको बताउनु भएको छ। केन्द्रीय मन्त्रीहरू अमित शाह, डाक्टर एस जयशंकर, पीयूष गोयल, निर्मला सीतारामन र शिवराज सिंह चौहान लगायत कैयन मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म लगातार सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिनुभएको छ। यसरी नै रक्षा मन्त्री राजनाथ सिंह, पेट्रोलियम

राज्य सभाबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामामा राज्यसभाका अध्यक्ष एक वर्ष हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोता। नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। यसबारे मन्त्रीमण्डलले एक प्रस्ताव पारित गरेको छ। केन्द्रीय मन्त्रीमण्डलले 2,169 करोड रुपियाँको लागतले अहमदाबाद मेट्रोको चरण 2A को विस्तारलाई मञ्जुरी दिएको छ। मोदी सरकार को 12 वर्ष पूरा भएको र प्रधानमन्त्रीको सबैभन्दा लामो कार्यकालको उत्सव मनाउन आज नयाँ दिल्लीमा एनडीए गठबन्धनको बैठक हुनेछ। अमेरिका र इरान बीच एकपल्ट फेरि तनाव बढेको छ र मौसम विभागले आगामी 3 दिनमा दिल्ली एनसीआरमा

0: टिशन कर्मीबाट राहत पाउने पूर्वानुमान गरेको छ। यसका साथै समाचार पूरा भयो। अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी। विषय आगामी दशकहरूमा भारतको विकास यात्रालाई आकार दिने नवप्रवर्तन अनुसन्धान र प्रविधि। आलेख विदेश सेवा डेस्क एनएससी आकाशवाणी। आज भारत विश्वव्यापी रूपमा अग्रणी प्रविधि विकासमा द्रुत गतिमा भाग लिइरहेको छ, जसले धेरै क्षेत्रहरूमा नवप्रवर्तनको भविष्यको दिशालाई आकार दिन मदत गरिरहेको छ। केन्द्रीय राज्य मन्त्री स्वतन्त्र प्रभार डाक्टर जितेन्द्र सिंहले हालैको पोडकास्टमा भन्नुभएको छ। उहाँले दशकौंदेखि भारतले अन्यत्र विकसित प्रविधिहरूलाई ठूलो मात्रामा अपनाएको, प्राय ठूला देशहरूपछि वर्षौंपछि नयाँ प्राविधिक क्षेत्रहरूमा प्रवेश गरेको बताउनुभयो। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रधानमन्त्री मोदीले विज्ञान र प्रविधिलाई राष्ट्रिय नीति निर्माणको केन्द्रमा ल्याउनु भएको छ, निजी क्षेत्रको बढ़ी सहभागितालाई प्रोत्साहित गरेको छ, नवप्रवर्तन नेतृत्व उद्यमशीलतालाई प्रबन्धन गरेको छ र वैज्ञानिक प्रगतिहरू नागरिकको लागि लाभमा अनुवाद भएको सुनिश्चित गरेको छ। उहाँले भन्नुभयो, यो दृष्टिकोणले भारतलाई आर्थिक वृद्धि, रणनीतिक क्षमताहरू र सार्वजनिक सेवा वितरणलाई एकैसाथ समर्थन गर्ने प्रविधि इकोसिस्टम निर्माण गर्न मदत गरेको छ। भारतको बढ़दो अग्रणी प्रविधिको बारेमा उल्लेख गर्दै डाक्टर सिंहले भन्नुभयो, देशले अन्तरिक्ष, आणविक ऊर्जा, क्वान्टम प्रविधि, जैव प्रविधि, कृत्रिम बुद्धिमत्ता र स्वच्छ ऊर्जामा उल्लेखनीय प्रगति गरेको छ। उहाँले भन्नुभयो, यी क्षेत्रहरूले मिलेर 2047 सम्ममा विकसित भारतको लागि आवश्यक वैज्ञानिक र प्राविधिक जग बसालिरहेको छ। अन्तरिक्ष क्षेत्रमा मन्त्रीले भन्नुभयो, निजी सहभागिताको लागि क्षेत्र खोलेपछि भारतले विश्वको सबैभन्दा गतिशील अन्तरिक्ष परिस्थितिक प्रणालीहरू मध्ये एक सृजना गरेको छ। उहाँले भन्नुभयो, अन्तरिक्ष स्टार्टअपहरूको संख्या एकल अंकबाट 400 भन्दा बढ़ी पुगेको छ, जबकि भारतको अन्तरिक्ष अर्थतन्त्र जुन हाल लगभग 9 अरब अमेरिकी डलर मूल्यवान छ, आगामी वर्षहरूमा उल्लेखनीय रूपमा बढ़ने अनुमान गरिएको छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारतको अन्तरिक्ष उपलब्धिहरूले विज्ञानसँग सार्वजनिक संलग्नतालाई रूपान्तरण गरेको छ र नवप्रवर्तक र उद्यमीहरूको नयाँ पुस्तालाई प्रेरित गरेको छ। उहाँले थप भन्नुभयो, अन्तरिक्ष प्रविधिले आज संचार, पूर्वाधार, योजना, शासन, विवत व्यवस्थापन, कृषि र राष्ट्रिय सुरक्षालाई समर्थन गर्दछ, जसले तिनीहरूलाई दैनिक जीवनमा अझ सान्दर्भिक बनाउँछ। मन्त्रीले प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टरको विकासलाई भारतको दीर्घकालीन ऊर्जा रणनीतिमा एक प्रमुख कोसेढुङ्गाको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, यो सफलताले डाक्टर होमी जहाँगीर भाबाले परिकल्पना गरेको तीन चरणको आणविक कार्यक्रमलाई अगाडि बढ़ाउँदछ र ऊर्जा सुरक्षा र आत्मनिर्भरतातर्फ भारतको मार्गलाई बलियो बनाउँछ। डाक्टर सिंहले भन्नुभयो, आणविक क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ़ाउने हालैका सुधारहरूले स्टार्टअपहरू, उद्यमीहरू र प्रविधि संचालित उद्यमहरूका लागि नयाँ अवसरहरू खोलेका छन्। उहाँले थप भन्नुभयो, यी सुधारहरूले नवप्रवर्तनलाई गति दिने र उन्नत ऊर्जा प्रविधिहरूमा भारतको क्षमताहरू बढ़ाउने अपेक्षा गरिएको छ। राष्ट्रिय क्वान्टम मिशन अन्तर्गत गरिएको प्रगतिलाई प्रकाश पार्दै डाक्टर सिंहले भन्नुभयो, भारतले यसको कार्यान्वयनको पहिलो केही वर्षभित्र 2000 किलोमिटर क्वान्टम संचार क्षमताको लक्ष्यको लगभग आधा हासिल गरेको छ। उहाँले भन्नुभयो, प्रगतिको यो गतिले विश्वको सबैभन्दा रणनीतिक प्रविधि क्षेत्रहरू मध्ये एकमा भारतको बढ़दो क्षमताहरू प्रदर्शन गर्दछ। मन्त्रीले भन्नुभयो, क्वान्टम संचार प्रविधिहरूले सुरक्षित संचार, रक्षा तयारी र अर्को पुस्ताको डिजिटल पूर्वाधारलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ, जसले भारतलाई क्वान्टम विज्ञानको अत्याधुनिक किनारमा काम गर्ने देशहरूको चयन समूह राख्ने जैविक प्रविधिमा। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारत BIOE3 नीति मार्फत जैविक प्रविधि संचालित औद्योगिक रूपान्तरणको लागि तयारी गरिरहेको छ।
1: आकाशवाणी सिलगढी अनुष्ठान सुन्छन् मीडिया म्याप 421.9 मिटर अर्थात 711 किलोहर्ट्ज एवं न्यूज अन AIRFA। এখন গান পরম্পরা অনুষ্ঠানে শুনবেন বাঁশি বাদন, পরিবেশন করবেন শিল্পী রাকেশ চৌরাশিয়া, শিল্পী রাগ ভীম পলাশি পরিবেশন করবেন।

0: आकाशवाणी खरसाङ हो प्रादेशिक समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। पश्चिम बंगाल सरकारको मन्त्री परिषदमा विभाग बाँडफाँड गरिएको छ। राज्यमा नयाँ सरकार गठन भएपछि भारतीय प्रशासनिक सेवा आईएएसका 18 जना वरिष्ठ अधिकारीको फेरबदल भएको छ। दार्जिलिङ पहाड़को समस्याको समाधानको निम्ति केन्द्र सरकारद्वारा नियुक्त इन्टरलोकेटर पंकज कुमार सिंह तथा जीटीए प्रमुख अनित थापा बीच आज बैठक सम्पन्न भएको छ। अनि मौसम विभागले आगामी 24 घण्टाको अवधिमा उत्तर बंगालमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। उहाँले पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोड्नुभएको छ। नेहरूले पहिलो पटक 13 मई 1952 निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो र 27 मई 1964 पदमा आसीन रहनुभएको थियो। निर्वाचित प्रधानमन्त्रीको रूपमा पण्डित नेहरूको कार्यकाल 4398 दिन थियो। 26 मई 2014 आज 10 जुन 2026 प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर कार्यकाल अब 4399 दिन पुगेको छ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको यो उपलब्धि विशेष रूपमा उल्लेखनीय छ किनभने 140 करोड़ भन्दा बढी जनसङ्ख्या भएको भारत जस्तो देशको शासन र प्रशासन अत्यन्तै विशाल र जटिल छ। भाषाई सांस्कृतिक धार्मिक तथा भौगोलिक विविधताले भरिपूर्ण यस राष्ट्रको सफल नेतृत्व र सञ्चालन गर्नु आफैमा एउटा ठूलो जिम्मेवारी र चुनौती हो। अनेकौं देशहरूले राजनैतिक अस्थिरता सरकारहरूमा बारम्बार परिवर्तन तथा नीतिगत अनिश्चितता अनुभव गरिरहेको बेला भारतले नेतृत्व र शासनमा निरन्तरता पाएको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 पटक राष्ट्रिय जनादेशद्वारा श्री मोदीमाथि कायम रहेको जनताको विश्वासलाई दर्शाउँदछ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार विश्वका सर्वाधिक लोकप्रिय लोकतान्त्रिक नेताहरूमा स्थान दिएको छ। उहाँलाई हालसम्म 30 भन्दा बढी देशहरूले सर्वोच्च नागरिक सम्मानबाट पनि सम्मानित गरिसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा लगभग 25 करोड़ भारतीय बहुआयामी गरिबीबाट बाहिर निस्केका छन् र व्यापक सामाजिक आर्थिक प्रगति भएको छ। दिल्लीबाट अनुपम मिश्रको रिपोर्टका साथ समाचार कक्षबाट म रोशनी छेत्री।
0: राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनसँगै विभिन्न केन्द्रीय मन्त्रीगण, विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँगै विश्व नेताहरूले प्रधानमन्त्री मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहेकोमा बधाई दिनुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज बिहान न्यू टाउन स्थित राम मन्दिरमा प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घायु र सफल नेतृत्वको कामना गर्दै विशेष पूजा गर्नुभयो। पूजा अर्चनापछि संचारकर्मीसितको कुराकानीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, उहाँले भगवान श्री रामसित भारत आगामी दिनमा विश्वगुरूको रूपमा स्थापित होस् भनेर प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घायु, सुस्वास्थ्य र देशको निरन्तर विकासको लागि प्रार्थना गर्न आज सिलगढीमा एक विशेष प्रार्थना सभाको आयोजना गरिएको थियो। यो कार्यक्रम सिलगढी संगठनात्मक जिल्ला भारतीय जनता पार्टीद्वारा शहरको रामकृष्ण आश्रममा आयोजना गरियो, जसमा राज्य मन्त्री तथा सिलगढीका विधायक शंकर घोष सहित धेरै पार्टी नेता र कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रमपछि पत्रकारसित कुरा गर्दै शंकर घोषले नरेन्द्र मोदी देशको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा काम गर्ने व्यक्ति भएको बताउनुभयो। दार्जिलिङका सांसद राजु विष्टले भन्नुभयो, प्रधानमन्त्रीको रूपमा श्री मोदीले कुनै चुनावमा पराजित नभई ऐतिहासिक रेकर्ड बनाउनु भएको छ। उहाँले प्राप्त 32 अन्तर्राष्ट्रिय सम्मान एवं मान्यता तथा विदेशी संसदहरूमा उहाँका 19 सम्बोधनहरूबाट उहाँको वैश्विक श्रेष्ठताको प्रमाण पाइन्छ। पश्चिम बंगालको नयाँ सरकारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले मन्त्री परिषदमा विभाग बाँडफाँड गर्नुभएको छ। राज्य सरकारको गृह र पहाड़ी मामिला विभागले जारी गरेको एक अधिसूचनाका अनुसार मुख्यमन्त्रीले धेरै महत्वपूर्ण विभागहरू कायम राख्नुभयो भने क्याबिनेट मन्त्रीहरू स्वतन्त्र प्रभारका राज्य मन्त्रीहरू र राज्य मन्त्रीहरूलाई विभिन्न जिम्मेवारीहरू दिएको छ।
2: विभागको बाँडफाँडसँगै नयाँ सरकारको प्रशासनिक संरचना पूर्ण रूपमा क्रियाशील भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गृह तथा पहाड़ी मामिला विभाग, भूमि तथा भूमि सुधार तथा शरणार्थी राहत तथा पुनर्स्थापना, ऊर्जा विभाग, सूचना तथा संस्कृति विभाग, कार्मिक तथा प्रशासनिक सुधार विभाग लगायत सबै विभाग राख्नुभयो। यसबाट सरकारको आन्तरिक सुरक्षा, प्रशासनिक नियन्त्रण र भूमि सम्बन्धी नीतिमाथि मुख्यमन्त्रीको प्रत्यक्ष निगरानी हुने स्पष्ट छ। निषेध प्रमाणिकलाई उत्तर बंगाल विकास विभाग र जल संसाधन अनुसन्धान तथा विकास विभागको जिम्मेवारी दिएको छ। अशोक कीर्तनियालाई खाद्य तथा आपूर्ति विभाग र सहयोग विभाग, दिलीप घोषलाई पञ्चायत तथा ग्रामीण विकास विभाग र कृषि पम्पिङ विभागको मन्त्री बनाइएको छ। खुदिराम टुडुलाई आदिवासी विकास विभाग, अल्पसंख्यक मामिला विभाग र मदरसा शिक्षा विभागको जिम्मेवारी दिएको छ भने अग्निमित्र पललाई शहरी विकास तथा शहरी मामिला विभागको जिम्मेवारी दिएको छ। यस्तै दीपक वर्मनलाई स्कूल शिक्षा विभाग, आवास विभाग, लघु साना तथा मझौला उद्यम र वस्त्र विभागको जिम्मेवारी दिएको छ। उद्योग वाणिज्य तथा उद्यम विभाग, सार्वजनिक व्यवसाय तथा औद्योगिक पुननिर्माण विभाग र अपरम्परागत तथा नवीकरणीय ऊर्जा स्रोत विभागको जिम्मेवारी तपस रायलाई दिएको छ। शंकर घोषलाई संसदीय मामिला विभाग र पर्यटन विभाग दिएको छ। शुभेन्दु सरकारमा 3 राज्य मन्त्रीलाई स्वतन्त्र प्रभार दिएको छ, साथै 19 विधेयकलाई राज्य मन्त्री बनाइएको छ, जसमा आनन्दमय वर्मनलाई यातायात विभाग र अर्थ मन्त्रालयको राज्य मन्त्री बनाइएको छ भने विशाल लामालाई गृह र पहाड़ी मामिला विभाग, अल्पसंख्यक मामिला र मदरसा शिक्षा विभागको जिम्मेवारी दिएको छ। सविता छेत्री, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगालमा नयाँ सरकार गठन भएपछि भारतीय प्रशासनिक सेवा आईएएसका 18 जना वरिष्ठ अधिकारीहरूको फेरबदल भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
3: कार्मिक तथा प्रशासनिक सुधार विभागले जारी गरेको सूचनाका अनुसार राज्यपालको स्वीकृतिपछि ती अधिकारीहरूलाई तत्काल लागू हुने गरी नयाँ जिम्मेवारी दिइएको छ। प्रशासनिक दक्षता अनि जनहितलाई ध्यानमा राखेर यो परिवर्तन गरिएको सरकारले जनाएको छ। सन् 1993 ब्याचका वरिष्ठ अधिकारी अनुप कुमार अग्रवाललाई कार्मिक तथा प्रशासनिक सुधार विभाग र सूक्ष्म लघु तथा मध्यम उद्यम तथा वस्त्र विभागको अतिरिक्त मुख्य सचिवमा नियुक्त गरिएको छ। नयाँ दिल्ली स्थित प्रधान आवासीय आयुक्त दुष्यन्त नारियाललाई राष्ट्रिय राज्य प्रशासन एवं प्रशिक्षण संस्थानको महानिदेशक तथा राज्य तकनिकी एवं सेवा चयन आयोगको अध्यक्षको अतिरिक्त जिम्मेवारी दिइएको छ। यस्तै नन्दिनी चक्रवर्तीलाई विज्ञान तथा प्रविधि तथा जैविक प्रविधि विभागको अतिरिक्त मुख्य सचिव बनाइएको छ भने यातायात विभागको प्रधान सचिवमा डाक्टर रवि इन्द्र सिंहलाई नियुक्त गरिएको छ। युवा सेवा तथा खेलकुद विभागको अतिरिक्त मुख्य सचिवमा राजेश पाण्डेलाई नियुक्त गरिएको छ। सुरेन्द्र गुप्तलाई भूमि तथा भूमि सुधार तथा शरणार्थी राहत तथा पुनर्स्थापना विभागको प्रधान सचिवमा, यस्तै राजेश कुमार सिंहलाई सिंचाई तथा जलमार्ग विभागको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। यस्तै सचिव तहमा पनि ठूलो परिवर्तन भएको छ, जसमा डाक्टर सौमित्र मोहन सूचना र सांस्कृतिक मामिला विभागको सचिवको अतिरिक्त प्रभार पनि दिइएको छ भने खाद्य तथा आपूर्ति विभागको महिला तथा बाल विकास तथा समाज कल्याण विभागका सचिव जगदीश प्रसाद मीना थप सचिवमा नियुक्त भएका छन्। यसबाहेक मुक्ता आर्यालाई सुन्दरवन मामिला विभागको सचिव र रचना भगतलाई श्रम विभागको सचिवमा नियुक्त गरिएको छ भने आर विमलालाई उत्तर बंगाल विकास विभागको जिम्मेवारी दिइएको छ।
0: तृणमूल काँग्रेसकी सांसद सुस्मिता देवले राज्यसभाबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामा राज्यसभाका अध्यक्ष सीपी राधाकृष्णनलाई पठाउनु भएको हो। राजीनामापछि उहाँले नयाँ दिल्लीमा असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मासँग भेट गर्नुभयो। यसअघि सोमबार तृणमूल काँग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य सुखेन्दु शेखर रोयले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिएका थिए। यसैबीच राज्यसभाका अध्यक्ष सीपी राधाकृष्णनले राज्यसभा सांसद सुस्मिता देवको राजीनामा स्वीकार गर्नुभएको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewsgarsyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
0: हर घर सूर्य घर। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। कालेबुङका विधायक भरत छेत्रीको विशेष उपस्थितिमा एमआर डिलर्स एसोसिएसन र खाद्य तथा आपूर्ति विभागका अधिकारीहरू बीच संयुक्त बैठक आयोजना गरियो। एमआर डिलरहरूले सामना गरिरहेका विभिन्न परिचालन चुनौतीहरूको बारेमा रचनात्मक छलफल गर्न र सरकारवाला र सम्बन्धित विभागबीच समन्वयको माध्यमबाट व्यावहारिक समाधानहरू पहिचान गर्न बैठक बोलाइएको थियो। बैठकको क्रममा एमआर डिलर्स एसोसिएसनका सदस्यहरूले तत्काल हस्तक्षेपको आवश्यकता पर्ने धेरै मुद्दाहरूमा प्रकाश पारे, जसमा वितरण सम्बन्धी चिन्ताहरू, पूर्वाधार बाधाहरू र लाभार्थीहरूलाई आवश्यक वस्तुहरूको प्रभावकारी वितरणमा असर गर्ने अन्य चुनौतीहरू समावेश छन्। सभालाई सम्बोधन गर्दै विधायक भरत छेत्रीले खाद्य सुरक्षा सुनिश्चित गर्न र सरकारी कल्याणकारी लाभहरू तल्लो तहसम्म पुर्याउन उचित मूल्य पसलहरूले खेलेको महत्वपूर्ण भूमिकामाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, यो बैठक खुला संवादको लागि एक साझा प्लेटफर्म प्रदान गर्न आयोजित गरिएको थियो, जसले डिलर र विभाग दुवैलाई चिन्ताको बारेमा छलफल गर्न, समाधानहरू पत्ता लगाउन र यस क्षेत्रमा सार्वजनिक वितरण प्रणाली पीडीएसलाई बलियो बनाउन सक्षम गर्दछ। अर्कोतिर खाद्य र आपूर्ति विभागका अधिकारीहरूले डिलरहरूले उठाएका गुनासोहरू सुन्दै यस मुद्दाहरूलाई प्राथमिकतामा जाँच गरिने तथा आवश्यक कदमहरू चलाइने बताइए। दार्जिलिङ पहाड़को समस्याको समाधानको निम्ति केन्द्र सरकारको निर्देशनमा पहाड़मा रहेका इन्टरलोक्युटर पंकज कुमार सिंहसित जीटीए प्रमुख अनित थापाले आज भेट गरेका छन्। जीटीए प्रमुख थापाले आज जारी एक प्रेस विज्ञप्तिमा आरआर ब्लकस्थित तकदा फरेस्ट गेस्ट हाउसमा इन्टरलोक्युटर पंकज कुमार सिंहको निमन्त्रणामा जीटीएको प्रमुख कार्यपालको हैसियतमा आज उनीसँग भेट गरेको बताउनुभयो। 45 मिनटको बैठकमा जीटीए प्रमुख अनित थापा र इन्टरलोक्युटर पंकज कुमार सिंह माझ पहाड़को स्थायी राजनीति समाधानमाथि चर्चा गरेको जानकारी प्राप्त भएको छ। हाल पश्चिम बंगालमा भीषण गर्मी र आर्द्रताले मानिसहरू बिहाल छन्। कोलकातामा बिहान 8 बजेदेखि नै गर्मीको प्रभाव देखियो भने, जसका कारण दिनभरि नै मानिसहरूलाई विभिन्न असुविधाको सामना गर्न परिरहेको छ। तथापि मौसम विभाग अनुसार आजदेखि राज्यका केही जिल्लाहरूमा आंशिक राहत पाउन सकिने तथा काल वैशाखीको प्रभावले कतिपय स्थानहरूमा तीव्र हुरी तथा भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। मौसमको पूर्वानुमान अनुसार कोलकाता तथा यस परका क्षेत्रहरूमा आगामी 24 घण्टाको अवधिसम्म आकाशलाई आंशिक रूपमा बादलले ढाकिरहन सक्छ। दक्षिण बंगालमा मौसमको स्वरूप भिन्न भिन्न जिल्लाहरूमा भिन्नै भिन्नै रहनेछ। केही क्षेत्रहरूमा मेघ गर्जनसितै वर्षा तथा तीव्र हावाको अलर्ट जारी गरिएको छ। कतिपय स्थानहरूमा हावाको गति 50-60 किलोमिटर प्रति घण्टासम्म पुग्न सक्छ। तीव्र हावाको कारणले रुख ढलेर बिजुली आपूर्ति प्रभावित हुने आशंका व्यक्त गरेको छ। यता उत्तर बंगालको मौसम पूर्ण रूपले वर्षा अनुकूल भएको छ। दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार तथा अलिपुर सहित पहाड़ी अनि तराई क्षेत्रमा आगामी 24 घण्टाको अवधिमा तीव्र वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। केही स्थानहरूमा घना वर्षासितै भारी हावा चल्ने

0: अथवा तीव्र हावा चल्ने अनुमान व्यक्त गरिएको छ। पश्चिम बंगालमा राहत सामग्रीमा अनियमितता गरेको आरोपमा पूर्व कारागार मन्त्री उज्जवल विश्वासलाई लामो सोधपूछपछि पक्राउ गरिएको पुलिसले जनाएको छ। राहत सामग्री घोटालालाई लिएर हिजो उनको घर बाहिर ठूलो विरोध प्रदर्शन भएको थियो। यस क्रममा आक्रोशित भीडले उनीहरूमाथि अण्डा पनि फ्याँकेका थिए। स्थिति बिग्रेपछि पुलिसले उनलाई घटनास्थलबाट बाहिर निकालेर हिरासतमा लिएको र पछि राति अवैध सोधपूछपछि पक्राउ गरेको थियो। यो समाचार युट्युबमा @ARKarshan मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। पश्चिम बंगाल सरकारको मन्त्री परिषद विभागमा बाँडफाँड गरिएको छ। राज्यमा नयाँ सरकार गठन भएपछि भारतीय प्रशासनिक सेवा आयसका 18 वरिष्ठ अधिकारीको फेरबदल भएको छ। दार्जिलिङ पहाड़को समस्याको समाधानको निम्ति केन्द्र सरकारद्वारा नियुक्त इन्टरलोकेटर पंकज कुमार सिंह तथा जीटीए प्रमुख अनित थापाबीच आज बैठक सम्पन्न भएको छ। अनि मौसम विभागले आगामी 24 घण्टाको अवधिमा उत्तर बंगालमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट पूरा भयो। अघिल्लो समाचारको साथमा राति 7:25 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 অর্থাৎ 711 kHz-এ। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম শিল্পী কিশোর কুমার, ছবির নাম আমার প্রেম, গানটিতে সুর দিয়েছেন রাহুল দেব বর্মন।
2: कुछ याद ना है।

सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। 4,399 दिनका निरन्तर कार्यकाल पूरा गर्दै प्रधानमन्त्री मोदीले बनाउनुभयो भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा पुर्याउने कीर्तिमान। केन्द्रीय मन्त्री परिषदले अहमदाबाद मेट्रो चरण 2A को विस्तार सहित आन्ध्र प्रदेश स्थित अमरावतीमा केन्द्रीय सरकारी कार्यालय र आवासीय परिसर निर्माणको गरी अनुमोदन। सरकारद्वारा मनरेगाबाट विकसित भारत रोजगार ग्यारेन्टी र बीबीजी रामजी सहज र सुचारू रूपमा सञ्चालन गर्न राज्य एवं केन्द्र शासित प्रदेशहरूका लागि करोड़ रूपियाँको अन्तरिम बजेट विनियोजन प्रस्तावित। रक्षा मन्त्रालयले भारतीय नौसेनाका लागि 20 उन्नत क्षमतायुक्त ग्लोबल नेभिगेशन सेटेलाइट सिस्टम जियामर किन्नका लागि गरे सम्झौतामा हस्ताक्षर। अनि राज्यसभा अध्यक्ष सीबी राधाकृष्णद्वारा तृणमूल कंग्रेसकी राज्यसभा सांसद सुस्मिता देवको राजीनामा स्वीकृत। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म सेवा प्रदान गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको थियो। प्रधानमन्त्री मोदीको निरन्तर कार्यकाल अब 4,399 दिन पुगेको छ, जसले उहाँलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीबी राधाकृष्ण, केन्द्रीय मन्त्रीगण तथा विश्वभरिका नेताहरूले यस उपलब्धिकी लागि श्री मोदीलाई बधाई दिएका छन्। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएको बैठक आज नयाँ दिल्लीमा भइरहेको छ। एनडीए सरकारको 12 पूरा भएको र भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालको सम्झनामा उक्त बैठक आयोजना गरिएको हो। गठबन्धनका सबै घटक दलका नेता साथै प्रधानमन्त्री मोदी सहित भाजपाका शीर्ष नेताहरू बैठकमा सहभागी बन्नेछन्। 22 राज्य तथा केन्द्र प्रशासित मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू साथै गठबन्धनका सबै घटक दलका नेताहरूले पनि बैठकमा सहभागिता जनाउनेछन्। केन्द्रीय मन्त्री परिषदले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा पुर्याउनु भएकोमा बधाई दिने प्रस्ताव पारित गर्यो। मन्त्री परिषद बैठकपछि नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुराकानी गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैश्यपले उक्त प्रस्तावमा निर्वाचित प्रधानमन्त्रीका रूपमा श्री मोदीको राष्ट्रप्रति निरन्तर सेवाको ऐतिहासिक उपलब्धि दर्शाउँछ भन्नुभयो। उहाँले प्रधानमन्त्रीलाई बधाई दिनका

0: लागि सातसूत्र प्रस्ताव पारित गरेको उल्लेख गर्दै यस प्रस्तावमा युवाहरूका लागि कार्यक्रमहरू विशेष रूपमा समावेश गरिएको छ भन्नुभयो।
1: प्रधानमंत्री जी युवा शक्ति को भारत की सबसे बड़ी पूंजी मानते हैं और इसीलिए प्रधानमंत्री जी ने कौशल विकास, स्टार्टअप इंडिया, इनोवेशन, डिजिटल इकोनॉमी, स्पोर्ट्स, उद्यमियता और फिटनेस को बहुत एक एम्फेसिस के साथ कई तरह के प्रोग्राम्स बनाए, जिसमें भारत को एक बहुत बड़ी खेल शक्ति के रूप में उभरा है, वर्ल्ड के 3 लार्जेस्ट स्टार्टअप
0: इकोसिस्टम। आज को मंत्री परिषद ने रूपया 2169 करोड़ को लागत में अहमदाबाद मेट्रो चरण 2A को विस्तार सहित आंध्र प्रदेश को अमरावती में केन्द्रीय कार्यकारी सरकारी कार्यालय आवासीय परिसरलाई अनुमोदन गरेको छ। सरकारले मनरेगाबाट विकसित भारत रोजगार ग्यारेन्टी र जीविकोपार्जन मिशन ग्रामीण बीबीजी रामजीलाई सहज र सुचारू रूपमा संचालन गर्न राज्य अनि केन्द्र शासित प्रदेशहरूका लागि 95,692 करोड़को अन्तरिम बजेट विनियोजन प्रस्ताव गरेको छ। यो ऐन आगामी 1 जुलाईदेखि देशभरि लागू हुनेछ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा राज्य र केन्द्र शासित प्रदेशका ग्रामीण विकासका मन्त्रीहरूसँगको भर्चुअल बैठकपछि उक्त घोषणा गर्नुभएको हो। उहाँले सरकारले ऐन लागू गर्नु अघि आवश्यक तयारी गर्न राज्य र केन्द्र शासित प्रदेशहरूलाई आग्रह गरेको जानकारी दिनुभयो। यसै क्रममा उहाँले कुनै पनि राज्यको विनियोजन नघटाइएको र गत वर्षको तुलनामा बजेट बढ़ाएको जानकारी दिनुभयो।
2: इस साल बजट में 30,000 करोड़ रुपए का प्रावधान किया था नरेगा चलाने के लिए। नियमों को अंतिम रूप देने में कुछ समय लग सकता है, इसलिए कोई दिक्कत मजदूरों को ना आए और विकास का जो महायज्ञ है ग्रामीण भारत के गांव का वो भी चलता रहे, इसलिए राज्यों और केंद्र शासित प्रदेशों को इंटरिम एलोकेशन कुल मिला के है 95,692 करोड़।
0: रक्षा मन्त्रालयले आज भारतीय नौसेनाका लागि 20 उन्नत क्षमतायुक्त ग्लोबल नेभिगेशन सेटेलाइट सिस्टम जीएनएसएस जियामर किन्नका लागि 449 करोड़ रूपियाँको सम्झौतामा हस्ताक्षर गरेको छ, जसमा न्यूनतम 75% स्वदेशी सामग्री समावेश छ। स्वदेशी डिजाइन, विकास र निर्माण श्रेणी अन्तर्गत सम्झौतामा रक्षा सचिव राजेश कुमार सिंहको उपस्थितिमा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको थियो। मन्त्रालयका अनुसार यी प्रणालीहरूले उपग्रह सिग्नल अधिग्रहण अनि ट्र्याकिङमा बाधा पुर्याएर सिग्नल स्पोइकिङ र भ्रामक ज्यामिङ गरी श्रोतको जीएनएस रिसिभरहरूको कार्य सम्पादनलाई कमजोर बनाउने छन्। हरियाणा राज्य महिला आयोगकी अध्यक्ष रेणु भाटियाले आफ्नो पदबाट राजीनामा दिनुभयो। आफ्नो अघिल्लो कार्यकाललाई उल्लेख गर्दै उहाँले आयोग अध्यक्षको रूपमा आफ्नो कर्तव्य पूर्ण निष्ठा, इमानदारी र समर्पणका साथ निर्वाह गरेको बताउनुभयो। कुरूक्षेत्रको एउटा मुद्दासँग सम्बन्धित अस्पताल निरीक्षणको क्रममा नर्सिङ अधिकारीहरूको बारेमा श्रीमती भाटियाको टिप्पणीले देशभरि नर्सिङ अधिकारीहरू विरूद्ध विरोध प्रदर्शन गर्यो। कुरूक्षेत्र अस्पतालका नर्सिङ कर्मचारीहरूले सोमबार 2 घण्टा हड़ताल गरे। धेरै अग्रणी अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले जम्मू र काश्मीरमा शान्तिपूर्ण विरोध प्रदर्शनमा पाकिस्तानी अधिकारीहरूले गरेको हिंसात्मक दमनको कड़ा आलोचना गरेका छन्। इन्टरनेट बन्द, गैरकानूनी गिरफ्तारी र बल प्रयोगलाई उद्गीत गर्दै उनीहरूले अवस्थालाई भयानक बताए। 8 देखि 9 जूनसम्म पाकिस्तानी सुरक्षा बलले एउटी महिला सहित 25 जना भन्दा बढ़ी व्यक्तिहरू हत्या गरेको संस्थाले आरोप लगाएको छ। राज्यसभाका अध्यक्ष सीबी राधाकृष्णले तृणमूल कांग्रेसकी राज्यसभा सांसद सुस्मिता देवको राज्यसभाबाट राजीनामा स्वीकृत गर्नुभएको छ। गत हप्तामा तृणमूल कांग्रेसभित्र बढ़दो आन्तरिक द्वन्द्वका बीचमा पार्टी सांसदबाट यो दोस्रो राजीनामा हो। राजीनामा दिएपछि सुश्री देवले नयाँ दिल्लीमा असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई भेट्नुभयो। राष्ट्रिय होम्योप्याथी आयोगले होम्योप्याथी र पंजीकरण